सब तीर्थ गह ओ तपा कैसे परमगत लह गुर प्रसादी को सच कमावे नानक सो तपा मोखंतर पावे महला तीजा सो तपा ये ओ तप का ले सदगुर नु मिले शब्द समाले सदगुर की सेवा यो तप प्रवान नानक सो तपा दरगह पावे मान पौड़ी रात दिन उपायन संसार की वर्तन गुरमती कड़चानना आनेर बिनासन हुक्मे ही सब साजियन रव्यासा वन त्रेण सब कुछ आपे आप है गुरमुख सदा हर पान सब दे ही सोजी पई सच्चे आप बुझाई वाहो वाहो सच्चे पातशाह तू सच्ची नाई सलोक महला तीजा अभ्यागत ए न आखियन जिनके चित में परम ते दे दिते नानका ते हो जेगा तर्म आपए निरंजन परम पद ताका भूखा होए जिसका पूजन नानका विरला पाए कोए महला तीजा अभ्यागत ए न आखियन जे पढ़ कर पूजन करें उदरे कारण अपने बैले पेह करेन अभ्यागत से ही नानका जी आत्म गौन करेन पाल लहन सो अपना निरकर रहन करेन पौड़ी अंबर तरत बिछोड़ेन वे सच्चा असराओ घर दर सबो सच है जिस विच सच्चा नाओ सब सच्चा हुक्म वर्तदा गुरमुख सच सुनाओ सच्चा आप तगत सच्चा बै सच्चा करे न्याओ सब सचो सच वर्तदा गुरमुख अलख लखाई वाहो वाहो सच्चे पातशाह तू सच्ची नाई सलोक महला तीजा रैनायर माय अनंत है कूड़ी आवे जाए भाणे चले अपने बहुती लय सजाए राय नायर में सब किस है कर्मी पल्ले पाए नानक नौनद पाई है जे चले तसे रजाए महला तीजा सहजे सतगुर ना सेवे हो विच होमे जन्म बिनास रसना हरसना चखे हो कमल न होयो परगास बिख खादी मन मुख मोआ माया मोहे विनाश एक सहर के नाम वेण त्रिग जीवन त्रिगवास जा आपे नदर करे पर सच्चा ता हो वेदा सुनदास ता अनदन सेवा करे सदगुरु की कभे न छोड़े पास जो जल में कमल अलिप तो वर्त है त्यों विचे गिरे उदास जन नान करे कराया सबको क्यों पावे तिब हर गुण तास पौड़ी छत्ती जुग गुबार सा आपे ग्रंथ कीनी आपे सृट सब साजियन आप मत दीनी सिमरत सास्त साजियन पाप पुन ग्रंथ गणीनी जिस बुझाए सो बुझसी सच्चे शब्द पतीनी तबे आपे आप वर्तदा आपे बगस मिलाई वाह वाह सच्चे पातशाह तू सच्ची नाई सलोक महला तीजा यो तन सबो रत है रत बिन तन न होए जो से रते अपने तेन तन लोभ रत न होए पए पए तन खीन होए लोभ रत विच हो जाए ज्यों बैसंतर तात सुध होए त्यों हरका पाओ दुर्मत मैल गवाए नानक तेजन सोने जो रते हारंग लाए महला तीजा राम कली रामन वसया ता बनया सीगार गुर के शब्द कमल बिरसया ता सौंपया भगत भंडार परम गया ता जागया चूका अज्ञान अंधार तेसनु रूप अत अगला जिस घर नाल प्यार सदा रवे तेरे अपना तोबा बंती नार मनमुख सीगार ना जाननी जसन जन्म सवहार
फिर अगर भगती सीगार करे नित जम्मे होए खुवार सहे सारे विच सोभ ना पाए नी अगे जे करे तो जाने करतार नानक सच्चा एक है दो विच गए संसार चंगे मंदे आप लायन सो करन जे आप कराए करतार महला तीजा बिन सतगुर सेवे साथ न आवई दूजी ना ही जाए जे बो तेरा लोचिए विण कर्मा पाया ना जाए अंतर लोभ विकार है दूजे पाए खुवाए तिन जम्मण मरण ना चुकई होमे विच दुख पाए जिनी सतगुर स्यों चित लाया सो खाली कोई ना है तिन जम की तलबना हो गई ना ओए दुख सहा है नानक गुरमुख उबरे सच्चे शब्द समागे पौड़ी आप अलिप्त सदा रहे होर तंदे सब ताव है आप निचल अचल है होर आव है जाव है सदा सदा अगर त्याई है गुरमुख सुख पाव है निकरवासा पाई है सच सिफत समाव है सच्चा गैर गंभीर है गुर शब्द बुझाई वाहो वह सच्चे पातशाह तू सच्ची नाई श्लोक महला तीजा सच्चा नाम त्याए तू खबो वरते सच नानक हुक्मे जो बुझे तो फल पाए सच कथनी बदनी करता फिरे हुक्म ना बूझे सच नानक हर का पाणा मन्ने तो भगत होए विण मन्ने कच्चन कच्च महला तीजा मनमुख बोल ना जाननी ओना अंदर काम क्रोध अहंकार ओए थाओ कथाओ ना जाननी उन अंतर लो विकार ओए अपने स्वाए आए भय गल्ला करे ओ ना मारे जम जिंदार अगे दरगे लेखे मंगे मार खुआर कीचे कूड़ियार ए कूड़े की मल क्यों उतरे कोई कड्डो यो विचार सतगुर मिले त नाम दड़ाए सब केलक कटन हार नाम जपे नाम आराध ते जन को करो सब नमस्कार मल कूड़ी नाम उतारियन जप नाम हुआ सचियार जन नानक जिस दे ए चलत है सो जीवो देवन हार पौड़ी खुद जेवड़ दाता नाहे किस आग सुनाइए गुर प्रसादी पाए जिथो होम में जाइए रस का सादा बार सच्ची वडे आइए जिसनु बख्शे तिस दे आप लए मिलाइए तट अंतर अमृत रख्यों गुरम किसे पे आई वाहो वह सच्चे पातशाह तू सच्ची नाई श्लोक महला तीजा पाबाणियां कहानियां उत सुपुत करेन जे सतगुर पावे सो मन लैन सेई कर्म करेन जाए पुछो सिमरत सास्त प्यास सुख नारद बचन सब सृट करेन सच्चे लाए सच लगे सदा सच समालेन नानकाए से प्रवाण पए ते सगले कुल तारे इन महला तीजा गुरु जिना का अंगला सिख पी अंधे कर्म करेन ओए पाने चलन अपने निर झूठो चूड़ बोलेन कूड़ कु सत कुमां दे पर निंदा सदा करेन ओए आ डुबे पर निंदगा सगले कुल डोबेन नानक जित ओए लाए तित लगे वे बपड़े क्या करेन पौड़ी सब नदरी अंदर रखद जेती सिट सब कीती एक कूड़ कु सत लायन मनमुख विभूति गुरमुख सदा त्याई है अंदर घर प्रीति जिनको पोते पुन है तिन वात से पीती नानक नाम त्याई है सच सिफत सुनाई वाहो वाहो सच्चे पातशाह तू सच्ची नाई।
سلوک محلہ پہلا ستی پاپ کر ست کماگے گر دیکھا کر دیون جاگے استری پرکھے کھٹے پاؤ پاوے آو پاوے جاؤ ساست وید نہ ماننے کوئے آپ آپے پوجا ہوئے کاجی ہوئے کے بھائے نے آئے پھیرے تسبیح کرے خدائے وڈی لے کے حق گوائے جے کو پوچھے تا پڑھ سنائے ترک منتر کان رے سماگے لوک مہاوے چاڑی کھاگے چونکا دے کے سچا ہوئے ایسا ہندو ویکھو کوئے جوگی گرہی جٹا بے پوت آگے پاچھے روے پوت جوگ نہ پایا جوت گوائی کد کارن سرشائی پائی نانک کلکا او پروان آپے اکھنے آپے جان محلہ پہلا ہندو کہے کر ہندو آوے سوج نے او پڑ گل پاوے سود پائے کرے بریائی نہتا توتا تھائے نہ پائی ون گر پیرے وہ تھائے نہ پائی راؤد سائے اتھے کو جائے کرنی باجوں پست نہ پائے جوگی کے کار جگت دسائی تیت کارن کان مندرا پائی مندرا پائے پھرے سنسار جتھے کتھے سرجنہار جیتے جی تیتے واٹاؤ کیری آئی تل نہ کاؤ ایتھے جانے سو جائے سنیانے ہور فکڑ ہندو مسلمانے سب نہ قدر لکھا ہوئے کرنی باجوں کرے نہ کوئے سچو سچ وکھانے کوئے نان اگے پوچھ نہ ہوئے پوڑی ہر کا مندر آکھیے کایا کوڑ گڑ اندر لال جویری گرمخر نام پڑ ہر کا مندر سریر ات سونا ہر گھر نام دڑ من آپ کھوائن مایا مو نت کڑ سبنا صاحب ایک ہے پورے پاگ پایا جائی واہو واہو سچے پات سہا تو سچی نائی سلوک محلہ پہلا نہ سا دکھیا نہ سا سکھیا نہ ست پانی جنت پھرے نہ ست موڈ مڈائی کیسی نہ ست پڑیا دیس پھرے نہ ست رکھی برکھی پتھر آپ شاو ہے دکھ سہ ہے نہ سہستی بدے سنگل نہ ست گائی کاؤ چرے جس ہسد دیوے جے سوئی جس نو دیت آئے ملے نانکتا کو ملے وڈائی جس کڑ پیتر سب دروے سب کڑ میرے ہو سب نہ اندر جسے کھوائی تس کون کہے جسے دکھالا باٹڑی جسے پلاوے کون جسے پلائی پند سیر جسے دکھاوے کون محلہ پہلا تو گرہی جو نگرو کرے جب تب سنجم پیکھیا کرے پن دان کا کرے شریر سو گرہی گنگا کا نیر بولے ایسر ست سروپ پرم تنت میں ریکھنا روپ محلہ پہلا